0: वाजिवा पाको बाको
1: आजा पिया तो है प्यार दू ओ गोरी मैया तो प्यार दू इसलिए तू इतना उदास सुखे सुखे हो।